अरुण उपत्यकाभित्रको एउटा अलग्गै पहिचान, आर्थिक समृद्धि र समाज रूपान्तरणको आवाज पाखीवास र त्यसको पहिचान स्वरूप सञ्चालन गरिएको पाखीवास एफएम 104 मेगाहर्ज।

तिम्रो याद भुलाउन आज भोलि पिउने गरेको छु, भोलि छिट्टै मर्छु कि भनी थोरै थोरै जिउने गरेको छु, मुटु पोल्ने रहेछ नि भती तिम्रै पिरले भइरहेछ यो गति, माया रोगै पिरती।

0: स्मार्ट मान्छे स्मार्ट तरिका मर्मो बैंकको मोबाइल
1: ब्याङ्क शुभम असली ओपीसी सिमेन्ट सिन्स 2003
2: डिश होम फाइबर नेट एक सही कनेक्शन
3: छिटो सजिलो र विश्वासिलो यस्तो हातमै पैसा दिए जस्तो
4: मनी ट्रान्सफर प्रभुकै इच्छा
5: बेरोजगारीलाई हराउ देशलाई जिताउ
6: रोयल ब्याङ्क खुसी बाणी वर्ष खुसी
7: प्रेमले बाँधेको हाम्रो सम्बन्ध जस्तो कि सुनमा सुगन्ध 49 बागलुङ ज्वेलर्स न्यू रोड काठमाडौँ
8: ल बाबु हजुरकै हाड भरोसामा फुलमा आएकी छ गाउँको मान्छे ठाउँमा हुनुहुन्छ ठाउँको मान्छे गतिलो हुन्न भन्छन् भर्खरकी फुल जस्तै छ फुलमाया बाटो बिराउले दिशा देखाउन है बाबु धर्मै लाग्ला
9: हुन्छ हुन्छ पिर नगर्नु म छु
10: दाई यहाँ बस्नुहुन्छ र
9: बस बस हामीलाई त बानी भइसक्यो यहीँबाट गाडी लाग्छ गाडीबाट झरेर 5-7 मिनट हिँडेपछि काममा पुगिन्छ मैले सालसँग कुरा गरिसकेका छु मान्छे राम्ररी छ भन्दा छु काम जानेपछि स्यालेरी फिक्स गरौँला भनेको छ किराना पसलको दिदीलाई कोठा बुझ्न भनिसके तिम्रो लागि डान्स क्लास बुझ्न पनि पठाएछ 5-7 दिनमा सबै सेटल हुन्छ
10: एकपटक म्युजिक भिडियोमा चान्स पाएर मोडलमा चल्न पाए त है दाई
9: चलिन्छ कलाकारितामा कतिखेर भाग्य चम्किन्छ थाहै हुन्न देख्यो ठाउँ पाइयो सर हामी 8-10 वर्ष भइसक्यो सङ्घर्ष गरेको र त एक दिन चलाउँला भन्ने छ तिर्न गर म छु

0: सकम्बरी
1: हजुर तपाईँ पनि
0: सुयोगवीर
1: सुयोगवीर
0: जोसुपार बाई द वे आम देव
1: डिरेक्टर
0: म तिमीलाई मेरो म्युजिक भिडियोमा लन्च गर्न चाहन्छु
1: अनि डिनर चाहिँ गर्नुहुन्न
0: लाइट क्यामेरा

0: लाज लाग्दैन? चोकमा बसेर सिगरेट बेचे जस्तो जवानी, छि कतिन्जेल यो दलदलमा गालामा रस छन्जेल त होला नि यस्तो यस्तो मान्छेसँग हिँड्ने?
1: यस्तो मान्छे कस्तो मान्छे दाई? के फरक छ र तपाईँ र ती मान्छेहरूमा? फरक छ र? फरक छ र? यता हेर्नुहोस्, फरक छ र दाई? तपाईँले मेरो सपनाको फाइदा उठाउनु भयो, सहयोग गर्नुभयो, सस्तोमा पर्नुभयो। उनीहरूले मेरो अभावको फाइदा उठाए, मूल्य तिरे, महँगोमा परे, यही हो फरक। तपाईँहरू सबै मिलेर होइन मलाई दलदलमा फसाएको? आमाले छोरी छोरी पाई भनेर बाउले अर्की लिएर हिँड्यो। परिवारको जिम्मेवार मेरो काँधमा आइपुग्यो। एउटा राम्रो कलाकार बनौँला, नाम कमाउँला, दाम कमाउँला, घर परिवार हेरौँला, बहिनीहरू पढाउँला भनेर आइकै होइन तपाईँहरूले होइन मलाई बाध्यतामा पुर्याएको।
0: बाध्यता पऱ्यो भने जे पनि गर्ने, इज्जतै फाल्ने,
1: कहाँ लेखेको छ र दाई? इज्जत छोरी मान्छेको मात्र जान्छ भनेर, पाप छोरी मान्छेलाई मात्र लाग्छ भनेर कहाँ लेखेको छ? तपाईँहरूको त इज्जत जाँदैन, पाप लाग्दैन? पाप लाग्छ भने हामी सबैले लाग्छ। मलाई यो बाध्यतामा पुर्याउने मेरो बाउलाई पनि पाप लाग्छ, मेरो यो बाध्यताको फाइदा उठाउने तपाईँहरूलाई पनि पाप लाग्छ। र बाध्यतामा बाटो बिराएकोले सायद पाप मलाई पनि लाग्छ।

0: हेलो
1: हजुर, सकम्बरीजी बोल्नुभयो?
0: हजुर भन्नुहोस् न।
1: म यहाँ मन्त्री क्वार्टरबाट, तपाईँलाई हाम्रो मन्त्रीज्यूले भेट्न खोज्नु भएको थियो।
0: के को लागि होला?
1: ए, तपाईँले हाम्रो पार्टीलाई सहयोग गर्नु पर्यो राजनीतिमा आएर।
2: राजनीतिमा?
0: राजनीतिमा?

नमस्कार, म गायक रमेश राज भट्टराई। बहुला गीतलाई यहाँहरूले छोटो समयमा अत्यन्तै मन पराइदिनु हो। यहाँहरूकै सुझाव, सल्लाह र मनोभावनाको कदर गर्दै बहुला गीतको पुनः म्युजिक भिडियो तयार गरेका छौँ। हामीलाई विश्वास छ, यो म्युजिक भिडियोलाई पक्कै पनि यहाँहरूले माया गर्नुहुनेछ। कस्तो लाग्छ? हेरेर सुझाव, सल्लाह र प्रतिक्रियाको अपेक्षा गरेका छौँ।

नेपालीमा

आत्मा तिमी छैनौ मेरो साथमा हातमा पुतली तोडाइरहे एक लक्षपतिको खाटमा बातमा फुलिरहेछु तिम्रै सधैँ आफूसँग फुलिरहेछु सधैँ सधैँ उसको पछि आफू मेरो कता गई

अर्की नहेर मलाई तिमीले अब फर्की फर्की हुन्छ मर्की मर्की तिमी लड्की जस्तै न्युयोर्क छ हर्की छुट्टै स्टाइल तिम्रो क्लब जाँदा हो त्यता जाँदाखेरि म त भए फिता लाउरेला गएर सिधा तिम्रो पल्टनमा भर्ती.

0: Boys night.
1: All right.

Cristo Zilco.

0: मेरो गीत कस्तो लाग्छ?
1: दामी लाग्छ।
0: अनि म
1: तिमी पनि ह्यान्डसमै छौ।
0: विल यु म्यारी मी?
1: सपना, आफ्नो औकातको देख्नुपर्छ। तिमी त मेरो खुट्टामा रखे पनि सुहाउँदैनौ।

मरे धेरै चोटि लडे, लडेर पनि आफूलाई उठाएको छु, सकिएको जीवनमा आशा जुटाएको छु, अध्ययारो पछिको जीवनमा दियो बल्दैछ, दुःख पछि मेरो यहाँ दिन रात ढल्दैछ, दिन रात

0: शिष्य आज न क्या यार फोन फोन लाग्दैन डान्स प्र्याक्टिस गर्न ढिलो भइसक्यो
1: झन् भने हालेक भइसक्यो झन्
2: न्यू मेम्बर आएको थियो न्यू मेम्बर लिन गएको
1: नि त ऊ आइहाल्यो नि

0: सुन्नुहोस् न,
1: भन्नुहोस् न,
0: के भन्थ्यो? आज मेरो बोयफ्रेन्ड जिन आउनु भ्याउँदैन रे, त्यही भएर तपाईँहरू दुईजना मध्ये मलाई एकजना घट्टु लिन सक्नुहुन्छ दाई?

0: 逗我游，
1: 哈哈，
0: 全野
1: 全野，
0: 你要我命都要我为你破一个花儿，给你走出门，然后拿几刀插眼进来，哎，兄弟快点。

0: उसै गरे अघि त तुझलाई खुब नाच्छु भन्थ्यो त जाउन त नाच
1: अब नाच्छु त भने भन्ने आफूलाई भजन कीर्तन गर्न आउँदैन यो यहाँ मोडर्न नाच चाहिँ गर्न पाउँदैन यो खुट्टो चिलाएर है सक सक सक सक सक भइरहेछ यसो देखाइदिन्छु चिया हो
0: जाउन त
1: यो भजन कीर्तन चाहिँ एकैछिन है अब हाम्रो पालो हाम्रो पालो ल केटी हो अब थर्ड जेनेरेसनको भजनको पालो

उपत्यका भित्रको एउटा अलग्गै पहिचान, आर्थिक समृद्धि र समाज रूपान्तरणको आभास पाखरीवास र त्यसको पहिचान स्वरूप सञ्चालन गरिएको पाखरीवास FM 104 MHz सधैँ

0: शुभ प्रभाव रेडियो मेगाहर्जमा 104 मेगाहर्जबाट र संसारभर रेडियो सुन्नका लागि पाखरीवास.fm.com/ तपाई हामी सँगै रहनुहोला। आजको कार्यक्रम सुरु भएको छ, दिनभर रेडियो सुनेर साथ दिनुहोला।
1: पाखरीवास एफएम समय सूचना, यो पाखरीवास एफएम को समय हो।

हामी संगीतमय बिहानमा छौं। यति बेलाको यहाँको यो बिहानलाई संगीतमय गराइरहेका छौं विभिन्न शास्त्रीय संगीतको रस स्वादन गराएर। हामी 5 बजे पछाडि 6 बजेको हाराहारीसम्म नै अर्थात यति बेरसम्म नै यहाँलाई शास्त्रीय संगीतको रस स्वादन गराउँछौ र यहाँको यो बिहानलाई संगीतमय बनाउँछौ। यसै क्रममा आज भने हामीले कार्यक्रमको शुरूमा प्रस्तुत गर्यौं ताल वाद्य वादन अन्तर्गत तबला वादनको प्रस्तुति। तबला वादन प्रस्तुत गर्ने कलाकार हुनुहुन्थ्यो समीर डे। अनि हामीले प्रस्तुत गर्यौं सितार वादनमा र कौशिकी कान्ढा। सितार वादन प्रस्तुत गर्ने कलाकार हुनुहुन्थ्यो निलाद्री कुमार। र अन्तिममा हामीले कलाकार उमा थापाले बजाउनु भएको सितार वादनमा पहाड़ी धुन प्रस्तुत गर्यौं। उहाँलाई तबला बजाएर साथ दिनुभएको थियो नवराज गुरूङले।